0: آزادی سے محرومی شامل ہیں۔ نئی دلی نے پاکستان کے غیر قانونی قبضے والے علاقوں میں کسی بھی بنیادی یا انتظامی تبدیلی کی کوشش کو واضح طور پر مسترد کر دیا ہے۔ بھارت نے زور دے کر کہا ہے کہ اس طرح کے اقدامات اس حقائق کو نہیں چھپا سکتے کہ پاکستان اب بھی غیر قانونی طور پر بھارتی علاقوں پر قابض ہے جنہیں خالی کرنا ہوگا۔ وزیر اعظم نریندر مودی نے زور دے کر کہا ہے کہ بھارتی معیشت کی بنیاد غیر معمولی طور پر مضبوط ہے اور عالمی سطح پر اقتصادی بحران کے باوجود ملک میں مالی سال 2025-26 کے دوران 7.7% کی زبردست شرح ترقی ریکارڈ کی گئی ہے۔ کل شام دمن میں تقریباً 2,970 کروڑ روپے کی لاگت والے بہت سے ترقیاتی پروجیکٹوں کا آغاز کرنے کے بعد ایک بڑے اجتماع سے خطاب کرتے ہوئے وزیر اعظم نے کہا کہ بھارت دنیا میں سب سے تیزی سے ترقی کرنے والی معیشتوں میں قائم ہے۔ انہوں نے شہریوں کو یقین دلایا کہ ملک بڑے پیمانے پر بنیادی ڈھانچے کی ترقی اور غریبوں کے لیے فلاحی اسکیموں کو ترجیح دیتے ہوئے اپنی تیز رفتار اصلاحات کے ساتھ آگے بڑھے گا۔ وزیر اعظم نریندر مودی نے توانائی کے شعبے میں خود کفالت پر زور دیا۔ انہوں نے کہا کہ دنیا ایک سرسبز مستقبل کی جانب بڑھ رہی ہے اور بھارت ماحولیاتی تحفظ کے ساتھ اقتصادی ترقی کو متوازن بنا کر اس راستے پر قائدانہ کردار ادا کر رہا ہے۔ اس سے پہلے جناب مودی نے سورت میں 18,000 کروڑ روپے سے زیادہ کی لاگت والے بنیادی ڈھانچے کے مختلف پروجیکٹوں کا آغاز کیا۔ اجتماع سے خطاب کرتے ہوئے وزیر اعظم نے اشارہ دیا کہ بھارت کی قابل تجدید توانائی کی 250 گیگاواٹ کی صلاحیت میں سے گجرات اکیلے ہی 50 گیگاواٹ فراہم کرتا ہے، جو بھارت کے ماحول کے لیے سازگار توانائی کا ایک اہم پانچواں حصہ ہے۔ انہوں نے یہ بھی کہا کہ ریاست شمسی توانائی سے ماحول کے لیے سازگار ہائیڈروجن اور امونیا کی طرف منتقل ہونے میں ایک بڑا رول ادا کرنے کے لیے تیار ہے، جو توانائی کے میدان میں خود کفیل بننے کے لیے لازمی ہے۔ صورت میں یکسر تبدیلی کے بارے میں اظہار خیال کرتے ہوئے وزیر اعظم نے شہر کے جذبے اور اس کی سرسبز شہر میں منتقلی کی تعریف کی۔ انہوں نے صورت کے سرکولر آبی معیشت کے ماڈل اور کچرے سے دولت بنانے کی پہل کو سراہا، جو پچھلے 12 سال میں ایک عوامی تحریک بن گئی ہے۔ صورت پہنچنے کے بعد وزیر اعظم نے سب سے پہلے ہنڈیرا کا دورہ کیا اور صنعتی نیز بنیادی ڈھانچے کے کام کاج کا جائزہ لیا۔ بھارت کی معیشت میں 2025-26 میں مضبوط نمو برقرار ہے اور حقیقی مجموعی گھریلو پیداوار جی ڈی پی کا تخمینہ 2024-25 میں 7.1% کے مقابلے 7.7% کی شرح سے بڑھنے کا تخمینہ لگایا گیا ہے۔ شماریات اور پروگرام کے نفاذ کی وزارت نے سال 2025-26 کے مالی سال کے لیے سالانہ جی ڈی پی کا عارضی تخمینہ اور اس سال جنوری سے مارچ تک کا سہ ماہی تخمینہ جاری کیا۔ اس میں کہا گیا ہے کہ بنیادی سیکٹر میں 3.2% کی شرح نمو کا مشاہدہ کیا گیا ہے، جو کہ خاص طور سے زرعی اور ماہی پروری کی کارکردگی کی وجہ سے ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ روس کے صدر ولادیمیر پوتین نے یوکرین کے اپنے ہمسر ولادیمیر زیلنسکی کے ساتھ مشافہ بات چیت کی پیشکش کو مسترد کرتے ہوئے کہا کہ انہیں فی الحال ایسی کسی میٹنگ کا کوئی فائدہ نظر نہیں آتا۔ پوتین نے تبصرہ گزشتہ روز سینٹ پیٹرسبرگ میں روس کے اہم اقتصادی فورم کے دوران کیا، جو زیلنسکی کے اس کھلے خط کے ایک دن بعد سامنے آیا ہے جس میں انہوں نے بالمشافہ ملاقات کی اپیل کی تھی تاکہ دونوں لیڈران جنگ کے خاتمے کے لیے بات چیت کر سکیں۔ پوتین نے کہا کہ زیلنسکی کے خط کا کچھ حصہ مستخانہ تھا اور انہیں اس میں خلوص نظر نہیں آیا۔ زیلنسکی نے بعد میں جواب دیتے ہوئے کہا کہ ان کی تجویز کو پوتین کی جانب سے مسترد کیا جانا یہ ظاہر کرتا ہے کہ کریملن جنگ ختم کرنے کی کوئی خواہش نہیں رکھتا۔ اس سے الگ جناب پوتین نے بھارت کو آئی ٹی صنعت میں سرکردہ ملکوں میں سے ایک کے طور پر سراہا، جو سافٹ ویئر کی عالمی مارکیٹ میں ایک اہم مقام کا حامل ہے۔ روس کے صدر ولادیمیر پوتین نے بھارت کو روس کے پانچویں نسل کے جنگجو طیارے سکھوئی SU-57 کی پیشکش کی ہے اور بھارت میں اسے مشترکہ طور پر تیار کرنے کی تجویز رکھی ہے، جس سے دونوں ملکوں کے درمیان اہم دفاعی شراکت داری کا اظہار ہوتا ہے۔ وزیر خارجہ ڈاکٹر جے شنکر آج نئی دلی میں نیپال کے وزیر خارجہ आखिर खान के साथ बातचीत करेंगे। नेपाल के वजारत खारजा ने कहा कि मीटिंग के दौरान दोनों फरीक बायमी दिलचस्पी के उमूर पर तबादला ख्याल करेंगे, जिसका मकसद अहम शोबों में ताउन को बढ़ाना है, जिनमें तजारत, सरमायाकारी, कनेक्टिविटी, तवानाई और आवाम के दरमियान रवाबित शामिल हैं। जनाब खान अभी भारत के 3 रोजा दौरे पर हैं। भारतीय रिजर्व बैंक ने उन जब्तों को मजीद आसान बनाया है जिनके तहत सरकारी तमस्कात में गैर मुल्की सरमायाकार कंपनियां एपीआई सरमाया लगाती हैं। इस ताजा फ्रेमवर्क का मकसद गैर मुल्की सरमायाकार कंपनियों के लिए सरमायाकारी को मजीद आसान बनाना और अमल दरामद की पेचीदगियों को कम करना है। अमरीकी फौजों ने ईरान के उन 4 ड्रोन्स को मार गिराने के बाद जिन्होंने इलाकाई समुद्री ट्रैफिक को निशाना बनाया था, अब नए हुरमुज के करीब ईरान की साहिली निगरान राडार तंसीबात पर हमला किया है। अमरीकी मरकजी कमान ने बताया कि उसने मजीद हमलों से बचने के लिए ग्रोग और कृष्ण जजीरे पर ईरान के साहिली निगरान राडार मकाम पर हमला किया है। यह हमला 3 महीने से जारी इस जंग में ताजा तरीन हमला है, जिसकी वजह से अमरीका और ईरान के दरमियान और बातचीत में जारी तातुल में और भी शिद्दत आ गई है। यह हमला ऐसे वक्त किया गया है जब अमरीका और ईरान के दरमियान सिफारती कोशिशें रुकी हुई हैं। भारत के महकमे मौसमियात आईएमडी ने आज केरला और माहे में मूसलाधार बारिश और नहायत शदीद बारिश का रेड अलर्ट जारी किया है। उसने भारत के शुमाल मशरिक, कर्नाटक, तमिलनाडु, पुडुचेरी और कराईकल में भी आज इंतहाई शदीद बारिश की सूरत हाल बरकरार रहने का इम्कान जाहिर किया है। शतरंज के ग्रैंड मास्टर आर प्रज्ञाता ऐसे पहले भारतीय खिलाड़ी बन गए हैं जिन्होंने ओस्लो में नॉर्वे शतरंज खिताब जीतकर तारीख रकम की है। उन्होंने जर्मनी के वेसेनेट कैमर को आखिरी मरहले में हरा कर ये जीत हासिल की है। नॉर्वे शतरंज के मुकाबले में सिर्फ दूसरी बार हिस्सा लेने वाले प्रज्ञानंदा ने इस मुकाबले का बेहतरीन अंदाज में इख्तिताम किया। खास खबरें एक बार फिर। भारत ने पाकिस्तान की तरफ से जम्मू कश्मीर के बारे में झूठे बयानियां फैलाने के मकसद से अक्वामे मुत्तहिदा की सलामती काउंसिल की आजी कुमियत का गलत इस्तेमाल करने पर उसकी मजम्मत की है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जोर देकर कहा है कि भारतीय मईशत आलमी इकतसादी बुहरान के बावजूद गैर मामूली तौर पर मजबूत है। रूस के सदर व्लादिमीर पुतिन ने यूक्रेन के अपने हमनसब वलादिमीर ज़ेलेंस्की के साथ जाति तौर पर बातचीत की पेशकश मुस्तरद कर दी है और भारतीय ग्रैंड मास्टर आर प्रज्ञानंद ने तारीख खत्म की है और नॉर्वे शतरंज का खिताब जीतने वाले पहले खिलाड़ी बन गए हैं। इसके साथ खबरों का बुलेटिन खत्म हुआ।
1: मीडियम में भी 1073 किलोहर्ट्ज मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर यह आकाशवाणी की उर्दू सर्विस है। पेशे खिदमत है फिल्मी दो गानों पर मबनी प्रोग्राम मिले सुर मेरा तुम्हारा। आज इस प्रोग्राम में हम आपको सुनवा रहे हैं सुनील दत्त के फिल्मों के कुछ नगमे, क्योंकि आज उनका यौम पैदाइश है। प्रोग्राम की पहली पेशकश वक्त फिल्म का नगमा आशा भोसले और महेंद्र कपूर की आवाजों में, नगमानिकार साहिर, मौसीकार रवि।

0: جو غیر ضروری تھے بلانے تھے بلائے, جو اہل محبت تھے رہے دل میں ہمیشہ, جو غیر ضروری تھے بلانے تھے بلائے, رستے میں تیرے پھول بچھانے تھے بچھائے, آنکھوں میں ہنسی خواب سجانے تھے سجائے. ایک دوسری غزل دیکھیں, کہا کہ ملنے آئی تھی سلام کرنے آئی تھی.
1: کیا اچھا مصرع ہے, واہ واہ واہ واہ.
0: کہا کہ ملنے آئی تھی
1: سلام کرنے آئی تھی,
0: سلام کرنے آئی تھی جو ایک رات شہر میں قیام کرنے آئی تھی.
1: واہ واہ واہ واہ واہ واہ واہ.
0: کہا کہ ملنے آئی تھی سلام کرنے آئی تھی جو ایک رات شہر میں
1: قیام کرنے آئی,
0: قیام کرنے آئی تھی, اور جو نا تمام رہ گیا تھا باب ایک کتاب کا.
1: واہ.
0: جو نا تمام رہ گیا تھا باب ایک کتاب کا, اسے کسی طرح بھی وہ تمام کرنے آئی تھی.
1: واہ.
0: جو نا تمام رہ گیا تھا باب ایک کتاب کا, اسے کسی طرح بھی وہ تمام کرنے آئی تھی, اور کھلا کے بیچ راہ میں, کھلا کے بیچ راہ میں کہیں پہ رک گئے تھے ہم.
1: واہ واہ واہ واہ واہ.
0: کھلا کے بیچ راہ میں کہیں پہ رک گئے تھے ہم, اسی جگہ سفر کو اختتام کرنے آئی تھی.
1: واہ.
0: اور وہ پھڑ پھڑا کے اڑ گئی محبتوں کی قید سے. وہ پھڑ پھڑا کے اڑ گئی محبتوں کی قید سے, کسی نئے پرند کو غلام کرنے آئی تھی. اور خوشی تو سب سمیٹ کر وہ اپنے ساتھ لے گئی.
1: خوشی تو سب سمیٹ کر وہ اپنے ساتھ لے گئی.
0: خوشی تو سب سمیٹ کر وہ اپنے ساتھ لے گئی, بچے ہوئے غموں کو میرے نام کرنے آئی تھی. خوشی تو سب سمیٹ کر وہ اپنے ساتھ لے گئی, بچے ہوئے غموں کو میرے نام کرنے آئی تھی, اور سلام اور کلام سے بھلا اسے غرض تھی کیا.
1: واہ. سلام اور کلام سے بھلا اسے غرض,
0: سلام اور کلام سے بھلا اسے غرض تھی کیا, اسے بہت سے کام تھے وہ کام کرنے آئی تھی.
1: واہ.
0: سلام اور کلام سے اسے بھلا غرض تھی کیا, اسے بہت سے کام تھے وہ کام کرنے آئی تھی.
1: بہت شکریہ جناب عالم خورشید صاحب. اور غزل جو جس میں انہوں نے ذکر کیا آئی تھی, ہم لڑکی سمجھتے رہے لیکن وہ کبھی زندگی تھی, کبھی خوشی تھی, کبھی تنہائی تھی. یہ شاعر کا فن ہوتا ہے. اسے کسی نے پوچھا تھا بشیر بدر کے بعد کس کو دیکھ رہے ہیں آپ, تو میں نے دو چار نام لیے تھے اس میں, نعمان شوق صاحب کا نام بھی لیا اور عالم خورشید صاحب کا ذکر کیا اور بھی بہت سے لوگوں کا. تو آئیے ابھی کہانی سنی جائے, اور اس کہانی کا نام ہے نعمان شوق. اور ایک جملہ کہنے کی اور اجازت چاہوں گا کہ نعمان شوق صاحب صرف شخص نہیں بلکہ ایک جذبے کا نام ہے.
2: بہت شکریہ. میں صرف دو غزلیں سناؤں گا, زیادہ وقت نہیں لوں گا. ایک دوسری غزل جو ہوگی وہ صرف ریڈیو کے 40 سال پہ ہوگی. پہلی غزل کے کچھ اشعار میں آپ کی نظر کر رہا ہوں. عرض کیا ہے کہ رونق لائیں اپنے اپنے چہروں پر.
1: واہ.
2: رونق لائیں
1: اپنے اپنے,
2: اپنے, اپنے, اپنے اپنے چہروں پر, رنگت جانے کب آئے گی پھولوں پر. رونق لائیں اپنے اپنے چہروں پر, رنگت جانے کب آئے گی پھولوں پر, میری بے شرمی کو دعوت دیتے ہو.
1: میری بے شرمی کو دعوت دیتے,
2: میری بے شرمی کو دعوت دیتے ہو, سوچ لو اپنے ہاتھ نہ رکھنا آنکھوں پر. میری بے شرمی کو دعوت دیتے ہو, سوچ لو اپنے ہاتھ نہ رکھنا آنکھوں پر. یوں تو تم بھی کل میرے گھر آئے تھے, یوں تو تم بھی کل میرے گھر آئے تھے, اوس زیادہ دیر رکی تھی پتوں پر.
1: کیا کہنے ہیں.
2: یوں تو
1: نوازش,
2: یوں تو تم بھی کل میرے گھر آئے تھے.
1: کیا کہنے, کس سلیقے سے کہا بھائی. واہ واہ واہ واہ واہ.
2: یوں تو تم بھی کل میرے گھر آئے تھے.
1: واہ واہ واہ.
2: اوس زیادہ دیر رکی تھی پتوں پر.
1: واہ واہ واہ واہ واہ.
2: میں तेरी तस्वीर बनाता रहता हूँ, मैं तेरी तस्वीर बनाता रहता हूँ जब तक फूल नहीं आ जाते शाखों पर। मैं तेरी तस्वीर बनाता रहता हूँ
1: भाई, क्या कहने हैं,
2: मैं तेरी तस्वीर बनाता रहता हूँ जब तक फूल नहीं आ जाते शाखों पर। अच्छा कोई ख्वाब लगे तो बतलाना,
1: अच्छा कोई ख्वाब लगे तो बतलाना,
2: अच्छा कोई ख्वाब लगे तो बतलाना, इतने बोसे रखाया हूँ पलकों पर।
1: वाह,
2: अच्छा कोई ख्वाब लगे, अच्छा कोई ख्वाब लगे तो बतलाना, इतने बोसे रखाया हूँ पलकों पर। अच्छा कोई ख्वाब लगे तो बतलाना,
1: क्या कहने,
2: इतने बोसे रखाया हूँ पलकों पर, और मेरी कश्ती में है तेरे पाँव की रेत, मेरी कश्ती में है तेरे पाँव की रेत, मौज में उड़ती होगी पागल लहरों पर। मेरी कश्ती में है तेरे पाँव की रेत, मौज में उड़ती होगी पागल लहरों पर। और इस गजल का आखिरी शेर है कि ताजमहल पर सिर्फ मोहब्बत लिखा है।
1: अच्छा,
2: ताजमहल पर
1: सिर्फ मोहब्बत लिखा,
2: सिर्फ मोहब्बत लिखा है, नाम खुदे हैं जाने क्या क्या महलों पर।
1: भाई वाह वाह वाह वाह वाह वाह,
2: ताजमहल पर नवाजिश,
1: वाह वाह वाह वाह वाह,
2: ताजमहल पर सिर्फ मोहब्बत लिखा है,
1: नाम लिखे हैं जाने क्या,
2: नाम खुदे हैं जाने क्या क्या महलों पर, रौनक लाए अपने अपने चेहरों पर,
1: वाह वाह वाह,
2: रंगत जाने कब आएगी फूलों पर, मेरी बेशर्मी को दावत देते हो,
1: वाह वाह,
2: सोच लो अपने हाथ न रखना आंखों पर,
1: क्या कहने क्या कहने।
2: और अब जो गजल मैं सुना रहा हूँ वो खास तौर से रेडियो के लिए है, उस रेडियो के लिए जिसमें तकरीबन 40-42 साल अलग अलग हैसियतों से मैंने दिए। है वही गहरी उदासी आपकी आवाज में, है वही गहरी उदासी आपकी आवाज में, कह के सहगल की गजल सुन ली मेरी आवाज में, है वही गहरी उदासी आपकी आवाज में, कह के सहगल की गजल सुन ली मेरी आवाज में। एक पुल पर हम मिले थे होली दिवाली के बीच,
1: एक पुल पर हम मिले थे होली दिवाली,
2: एक पुल पर हम मिले थे होली दिवाली के बीच, रंग था चेहरे पे उसके रोशनी आवाज में।
1: वाह,
2: एक पुल पर हम मिले थे होली दिवाली के बीच, एक पुल पर हम मिले थे होली दिवाली के बीच, रंग था चेहरे पे उसके रोशनी आवाज में। धूप और मैं दोनों में है एक आदत मुश्तरक, धूप और मैं
1: दोनों
2: में है एक आदत मुश्तरक,
1: आदत मुश्तरक,
2: धूप और मैं दोनों में है एक आदत मुश्तरक, सुबह के रागों को सुनना शबनमी आवाज में, और सुनने वाले देखने वाले सभी थे दमबखुद, सुनने वाले देखने वाले सभी थे दमबखुद, हुस्न में नशा था और जादूगरी आवाज में। सुनने वाले देखने वाले सभी थे दमबखुद, हुस्न में नशा था और जादूगरी आवाज में, और खुदकुशी का सोचकर निकले थे घर से और वो, खुदकुशी का सोचकर निकले थे घर से और वो, छेड़ता जाता था अपनी मनचली आवाज में। खुदकुशी का सोचकर निकले थे घर से और वो, छेड़ता जाता था अपनी मनचली आवाज में।
1: बहुत खूब,
2: इतनी सी पहचान लेकर
1: उम्र भर ढूंढा,
2: उम्र भर ढूंढा उसे, चंद तावीजें गले में दिलबरी आवाज में।
1: वाह,
2: इतनी वा, सी वा, वा, पहचान लेकर उम्र भर ढूंढा उसे, चंद तावीजें गले में दिलबरी आवाज में, और जो है उसके साथ वो उसका नहीं बतलाऊं क्या, जो है उसके साथ वो उसका नहीं बतलाऊं क्या, सिर्फ मैं पहचानता हूँ बेरुखी आवाज में, जो है उसके साथ वो उसका नहीं बतलाऊं क्या, सिर्फ मैं पहचानता हूँ बेरुखी आवाज में। ये नया जंगल नई आबो हवा कोयल की कूक, ये नया जंगल नई आबो हवा कोयल की कूक, زہر کی تاثیر ہے رس گھولتی آواز میں۔

0: ये आकाशवाणी की उर्दू सर्विस है, मीडियम वेव 1071 किलोहर्ट्ज़ पर। लीजिए सुनिए खबरें बड़े सगीर से।
1: यह आकाशवाणी है, खबरें बड़े सगीर से मोहम्मद आजम खान के साथ। वज़ीर आज़म नरेंद्र मोदी ने इख्तिसारी सलाहकार कौंसिल के साथ मीटिंग की और मुल्क की माशी काया पलट और तवील मुद्दती तरक्याती तरजीहात का जायजा लिया। मरकज ने खुर्दनी तेल के पैकेट के मियारी साइज का सिलसिला शुरू किया ताकि शफाफियत बढ़ाई जा सके और पैक करने के तौर तरीकों में यकसानियत को फरोग दिया जा सके। वज़ीर ख़ाजा डॉक्टर अजय शंकर ने आज नई दिल्ली नेपाल के अपने हमनसब शीशिर खलाल के साथ बातचीत की और कहा कि भारत और नेपाल अपनी खुली सरहद पर सिक्योरिटी बरकरार रखने के लिए करीबी इश्तराक से काम करते हैं। कुवैत और बहरीन में अमरीका के फौजी ठिकानों पर ईरान की जानिब से बैलिस्टिक मिसाइल दागे जाने के बाद मगरबी एशिया में कशीदगी में इजाफा हो गया है। और हॉकी में भारतीय मर्दों की टीम ने जापान को हराकर 18 साल तक की उम्र के खिलाड़ियों के एशिया कप जीत लिया, जबकि भारतीय खवातीन टीम ने कांसे का तमगा हासिल किया। अब खबरें तफसील से। वज़ीर आज़म नरेंद्र मोदी ने आज अपनी इख्तिसारी सलाहकार कौंसिल के अरकान के साथ मीटिंग की। वज़ीर आज़म और इख्तिसारी सलाहकार कौंसिल ने आलमी उथल पुथल के दौर में भारत की मुआशी तरक्की को मजीद फरोग देने की खातिर मुख्तलिफ इकदामात और तजावीजों पर तबादला ख्याल किया। इस मीटिंग में रहन सहन में सहूलत और कारोबार करने में सहूलत को और ज्यादा बेहतर बनाने की खातिर मुख्तलिफ असलाहत पर भी गौर किया गया। अरकान ने भारत और दुनिया पर मगरबी एशिया महाजाराई के असरात के ताल्लुक से अपनी अपनी राय का भी इजहार किया। एक सोशल मीडिया पोस्ट पर वज़ीर आज़म ने कहा कि आज की इस मीटिंग में भारत की इक्तिसादी कायापलट और तवील मुद्दती तरक्याती तरजीहात से मुतालिक मुख्तलिफ मामलात पर तबादला ख्याल किया गया। इसके अलावा मीटिंग के शुरका ने असलाहत के सफर में और तेजी लाने, वीद रहन सहन और कारोबार करने में सहूलत को यकीनी बनाने के बारे में भी अपने अपने नुकता नजर पेश किए। इक्तिसादी सलाहकार कौंसिल और एक आजादाना इदारा है जो इक्तिसादी और मुतालिक मामलात पर भारत सरकार खासतौर पर वज़ीर आज़म को सलाह देता है। आज की मीटिंग में इक्तिसादी सलाहकार कौंसिल के अरकान के साथ साथ वज़ीर आज़म के दो प्रिंसिपल सेक्रेटरियों डॉक्टर पी के मिश्रा, शक्ति कांदास ने भी शिरकत की। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर सीपी राधाकृष्णन और वज़ीर आज़म नरेंद्र मोदी ने पंजाब के फिरोजपुर में जिले में एक सड़क हादसे में लोगों की मौत होने पर दुख का इजहार किया है। एक सोशल मीडिया पोस्ट पर सदर जमहूरिया, नायब सदर और वज़ीर आज़म ने इस हादसे में हलाक होने वालों के कुंबों से ताज़ियत का इजहार किया है। वज़ीर आज़म नरेंद्र मोदी ने हादसे में जख्मी होने वालों की जल्द सेहतियाबी की दुआ की है। जनाब मोदी ने वज़ीर आज़म को कौमी इमदादी फंड से मरने वालों के लवायकीन के लिए 2-2 लाख रूपये की इमदाद का ऐलान किया है, जबकि जख्मियों को 50-50 हजार रूपये दिए जायेंगे। आज सुबह फिरोजपुर फाजिलका रोड पर एक कुंबे के लोगों को ले जाने वाली एक गाड़ी एक ट्रक से टकरा गई थी। इस हादसे में कम से कम 9 अफराद की मौत हुई जबकि 22 जख्मी हुए। ये लोग अपने एक रिश्तेदार की अस्थियों को दरियाए ब्यास में सुपुर्द-ए-आब करने के लिए जा रहे थे। मरकज ने वजन से मुतालिक कानूनी फ्रेमवर्क के तहत खुर्दनी तेल के लिए पैकेट के मियारी साइज का सिलसिला शुरू किया है, जिससे मार्केट में और ज्यादा शफाफियत यकसानियत आ सकेगी। सारिफिन की उमूर के महकमे ने मस्कूरा फ्रेमवर्क के तहत खुर्दनी तेल और फैट्स के लिए मजमू मकदार और पैकेट के मियारी साइज का तयन करने से मुतालिक तरीकाकार में तरमीम की है। सारिफिन की उमूर खुराक और तकसीम आमा महकमे की वजारत ने कहा है कि नजर षानीशुदा जब्तों के तहत बड़े खुर्दनी तेलों के लिए पैकेट के मेयारी साइज तजवीज किए गए हैं, जिनमें पाम ऑयल, पामोलिन, सोयाबीन तेल, सूरजमुखी तेल, सरसों का तेल, मूंगफली का तेल, तिल का तेल, चावल की भूसी का तेल, कपास के बीज का तेल और मकई का तेल शामिल है। खुर्दनी तेल के मंजूर शुदा पैकेट 200 ग्राम, 500 ग्राम, 1 से लेकर 5 किलोग्राम, 15 किलोग्राम और 20 किलोग्राम तक के होंगे। हुनरमंदी की तरक्की और इंटरप्रेन्योरशिप के वजीर जनाब जितेंद्र चौधरी ने आज नई दिल्ली के कौशल भवन में मुलाजमीन के बच्चों की देखभाल के लिए एक नई डे केयर सहूलत का इफ्तिताह किया। वजारत के मुताबिक इकदाम और ज्यादा मशमूलियत वाला हमदर्दाना और आवाम पर मरकूज काम का माहौल कायम करने के तहत एक नुमाया पहल है। तकरीबन 600 मुरबा मीटर में फैले इस मरकज का मकसद एक खुशगवार, महफूज और साजगार माहौल फराहम करता है जहां बच्चे सीखें, खेलें, आराम कर सकें और बेहतर नशोनुमा हासिल कर सकें। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ بھارت اور نیپال اپنی طویل اور منفرد اعتبار سے کھلی سرحد سے متصل علاقے میں سیکورٹی برقرار رکھنے کے لیے قریبی تالمیل قائم رکھتے ہیں اور دونوں ملک ضرورت کے وقت ہمیشہ ایک دوسرے کا ساتھ دیتے ہیں. آج شام نئی دلی میں نیپال کے وزیر خارجہ ششیر کھنال کے ساتھ میٹنگ کے آغاز پر اپنے اظہار خیال میں ڈاکٹر جے شنکر نے کہا کہ بھارت اور نیپال کے بہت خصوصی تعلقات ہیں. انہوں نے کہا کہ رشتے عوام سے عوام کے مضبوط رابطوں, سرحدوں کے دونوں طرف کنیکٹیوٹی, مشترکہ ثقافتی اور مذہبی روایت کو مضبوط بنیاد قائم کرتے ہیں. اس موقع پر جناب ششر کھنل نے کہا کہ بھارت نیپال کا سب سے اہم ساجیدار ہے اور نیپال بھارت کو ولین ترجیح دیتا ہے. انہوں نے یہ بھی کہا کہ نیپال اور بھارت محض دو ملک نہیں بلکہ شاندار قدیم تہذیب کے فریق بھی ہیں. نوجوانوں کے امور اور کھیلوں کے مرکزی وزیر منسوخ مانڈویا نے آج کہا کہ بھارت کا نوجوان ملک کی سب سے بڑی طاقت ہے اور یہ 2047 تک وکست بھارت کے ویژن کی تکمیل میں نمایاں رول ادا کریں گے. نئی دلی میں یوتھ فار وکست بھارت مائی بھارت یوتھ کنونشن سے خطاب کرتے ہوئے جناب مانڈویا نے کہا کہ وزیر اعظم نریندر مودی نے مائی بھارت کی تشکیل کے ذریعے نوجوانوں کو اپنی امنگوں, خیالات اور ملک کی تعمیر کے رضاکارانہ جذبے کے اظہار کے لیے ایک پلیٹ فارم فراہم کیا ہے. ڈاکٹر مانڈویا نے کہا کہ ملک کی 65% آبادی 35 سال سے کم عمر کے نوجوان پر مشتمل ہے. اس طرح بھارت سب سے زیادہ نوجوان آبادی والے ممالک میں سے ایک ہے. ایران نے آج کویت اور بحرین میں امریکہ کے فوجی ٹھکانوں پر بیلسٹک میزائل داغے, جس کے بعد خلیج کے ملکوں اور امریکی فورسز نے تالمیل کے ساتھ فضائی دفاعی کارروائی کی. اس طرح مغربی ایشیا خطے میں کشیدگی پھر تیزی کے ساتھ بڑھ گئی ہے. امریکہ کی مرکزی کمان کے مطابق آمنۂ ہرمز کے نزدیک ایران کی ساحلی نگرانی اور راڈار تنصیبات پر امریکہ کے حملوں کے بعد ایران نے 7 بیلسٹک میزائل داغے. ابتدائی جائزے سے یہ اشارہ ملتا ہے کہ 6 میزائلوں کے بیچ میں ہی روک دیا گیا, جبکہ 7واں میزائل اپنے نشانے پر نہیں پہنچ سکا. امریکی فوجی اہلکاروں کے جانی نقصان کے تعلق سے کوئی فوری اطلاعات نہیں ملی ہے. یوکرین کے بڑے پیمانے کے ڈرون حملوں میں آج صبح روس کے دوسرے سب سے بڑے شہر کو نشانہ بنایا گیا. اس کے بعد سینٹ پیٹر برگ کے باشندوں سے گھروں کے اندر ہی رہنے کو کہا گیا. اس حملے سے یہ بات اجاگر ہوتی ہے کہ روس کے اندرونی علاقے تک حملہ کرنے کی یوکرین کی صلاحیت میں اضافہ ہو رہا ہے. اس حملے سے ایک دن قبل روس کے صدر ولادیمیر پوتین نے یوکرین کے اپنے منصب سے ملاقات کی پیشکش نامنظور کر دی تھی. یوکرین کے ڈرون حملوں کے بعد سینٹ پیٹر برگ کے گورنر نے موبائل انٹرنیٹ خدمات میں ممکنہ رکاوٹ کے سلسلے میں تنبیہ بھی کی تھی. ہاکی میں بھارتی مردوں کی ٹیم نے 18 سال تک کی عمر کے کھلاڑی کے ایشیا کپ تیسری بار جیت لیا ہے. کابنگارا میں کھیلے گئے فائنل میں بھارت نے جاپان کو 1-4 سے شکست دی. بھارت کی طرف سے آشیش پتوری نے 3 کیے, جبکہ 1 کپتان کیتن کشواہا نے کیا. ادھر بھارت کی خواتین ٹیم نے جنوبی کوریا کا 3-0 سے ہرا کر کانسے کا نقطہ جیتا. صدر جمہوریہ دروپدی مرمو, نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے 18 سال تک کی عمر کے کھلاڑیوں کے ایشیا کپ جیتنے پر بھارتی مردوں کی ٹیم کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ بھارتی ٹیم نے پورے ٹورنامنٹ میں غیر معمولی مہارت اور ٹیم ورک کا مظاہرہ کیا, اس کے نتیجے میں فائنل میں یادگار جیت حاصل کی ہوئی. صدر جمہوریہ, نائب صدر اور وزیر اعظم نے کانسے کا تمغہ جیتنے پر 18 سال تک کی عمر کے کھلاڑیوں کی بھارتی خواتین ٹیم کو بھی مبارکباد دی ہے. فٹ بال میں بھارت نے خواتین کی سیف چیمپئن شپ 2026 کا ٹائٹل جیتے ہوئے گوا کے شہر مڑگاؤں میں کھیلے گئے فائنل میں بھارت نے بنگلہ دیش کو 1-3 سے ہرا دیا. اس طرح بھارت نے 6 مرتبہ یہ چیمپئن شپ جیتی ہے. خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے اقتصادی صلاح کار کونسل کے ساتھ میٹنگ کی اور ملک کی معاشی کایا پلٹ اور طویل مدتی ترقیاتی ترجیحات کا جائزہ لیا. مرکز نے خوردی تیل کے پیکٹ کے معیاری سائز کا سلسلہ شروع کیا تاکہ شفافیت بڑھائی جا سکے اور پیک کرنے کے طور طریقوں میں یکسانیت کو فروغ دیا جا سکے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج نئی دلی میں نیپال کے اپنے منصب ششیر کھنال کے ساتھ بات چیت کی اور کہا کہ بھارت اور نیپال اپنی کھلی سرحد پر سیکورٹی برقرار رکھنے کے لیے قریبی اشتراک سے کام کرتے ہیں. کویت اور بحرین میں امریکہ کے فوجی ٹھکانوں پر ایران کی جانب سے بیلسٹک میزائل داغے جانے